0: Chief Minister Shubhendu Adhikari chaired the first cabinet meeting and also held administrative and law and order reviews at the State Secretariat. Our correspondent has the details.
1: Departments have been distributed among the five ministers of the government of West Bengal today. They took oath on 9th May along with Chief Minister Shubhendu Adhikari. In a major development, several central government schemes including Ayushman Bharat, Jal Jeevan Mission, Beti Bachao Beti Padhao have been given nod to be implemented in West Bengal. Chief Minister Shubhendu Adhikari today informed the media within 45 days lands will be given to the Border Security Force for fencing along the Indo-Bangladesh border. The previous government under the TMC rule has not transferred the requisite land even after receiving fund from the central government. The new state government also informed no running welfare state government scheme will be stopped by the new government of West Bengal. Kollan Laha reporting from Kolkata.
0: Union Science and Technology Minister Dr. Jitendra Singh today recalled the achievements of 1998 Pokhran 2 nuclear tests on National Technology Day. Addressing a program on the occasion, the minister highlighted that in the last one decade, India's defence production has gone up by 174 times to 1.54 lakh crores.
2: In 2014, we had just 350 to 400 startups. Today, we have more than 2 lakh. We stand number 3 in the world ecosystem of startups. In just one decade, our defence production has gone up by 174 times to 1.54 lakh crore. And our defence export has gone up 34 times in just one decade, up to 23,622 crore.
0: Union Environment, Forest and Climate Change Minister Bhupendra Yadav today said corporate funding is essential for habitat restoration, technology-driven monitoring and community-based conservation of big cats. The minister was addressing a CII annual business summit in New Delhi.
3: Next June 1st and 2nd, India will be hosting the first World Summit of International Big Cat Alliance. IBCA is Prime Minister Shri Narendra Modi Ji's initiative to save the 7 big cats of the world. Corporate funding is essential to support critical areas of big cat conservation such as habitat restoration, technology-driven monitoring and surveillance, community-based conservation, capacity building and conservation awareness. I urge you all to come forward to save the big cats because the big cat maintain ecological balance, protecting vast landscape, biodiversity and water resources.
0: Benchmark domestic equity indices fell around 1.5% today as a fresh flare-up in U.S. and Iran tensions led to a rise in crude oil prices and dampened investor sentiment. The BSE Sensex plunged 1,313 points to close at 76,015. The NSE Nifty lost 360 points to settle at 23,816. The India Meteorological Department, or IMD, has forecast heat wave conditions over Gujarat, Madhya Maharashtra, Marathwada, Rajasthan and West Madhya Pradesh tomorrow. Meanwhile, heavy rainfall is likely to prevail over Assam, Meghalaya, sub-Himalayan West Bengal and Sikkim during the next 2 days. In Delhi NCR, cloudy skies are expected over the national capital tomorrow. On to sports. In cricket, India continues to hold the number one position in the latest ICC men's ODI team rankings following the annual update released today. India's rating slipped by 1 point from 119 to 118. New Zealand is on the second position, gaining 2 points to move up to 113. Australia stayed at the third spot with an unchanged rating of 109. The biggest movement inside the top five came from South Africa, which climbed above Pakistan to move into the fourth place. And in IPL cricket, Punjab Kings were 180 for 2 in 11.3 overs against Delhi Capitals in Dharamsala when reports last came in. Earlier, Delhi Capitals won the toss and opted to bowl. And now, before we end the bulletin, the headlines once again. Prime Minister Narendra Modi calls upon citizens to unite to ease burden on national resources, terms West Asia conflict one of decades' biggest crises. Government assures no shortage of petroleum as the country holds 60-day stock of crude oil and natural gas and 45 days of LPG. Centre notifies implementation of Viksit Bharat Ji Ramji Act from 1st of July. BJP leader Himanta Biswa Sarma set to take oath as Assam Chief Minister tomorrow, marking NDA's third consecutive term in the state. IMD forecasts heat wave conditions over Gujarat, central Maharashtra, Rajasthan and west Madhya Pradesh tomorrow. And in cricket, India retained top spot in men's ODI team rankings. That is all in the news at 9. Good night.
4: آداب، یہ آکاشوانی ہے، خبروں کے ساتھ میں شمیم احمد۔ وزیراعظم نریندر مودی نے شہریوں سے زور دے کر کہا ہے کہ قومی وسائل پر بوجھ میں کمی کرنے کی غرض سے متحد ہو جائیں۔ انہوں نے مغربی ایشیا کے تنازع کو اس دہائی کے سب سے بڑے بحران میں سے ایک قرار دیا۔ حکومت نے یقین دلایا ہے کہ پیٹرولیم کی کوئی کمی نہیں ہے، کیونکہ ملک میں خام تیل اور قدرتی گیس کا 60 دن اور ایل پی جی کا 45 دن کے لیے ذخیرہ موجود ہے۔ مرکز نے 1 جولائی سے وکست بھارت جی رام جی ایکٹ پر عمل آوری کا نوٹیفیکیشن جاری کر دیا ہے۔ بی جے پی لیڈر ہیمنت بسوا سرما کل آسام کے وزیر اعلیٰ کے طور پر حلف لیں گے۔ ریاست میں این ڈی اے کی لگاتار یہ تیسری مدت کی حکمرانی ہوگی۔ محکمہ موسمیات نے کل گجرات، وسطی مہاراشٹر، راجستھان اور مغربی مدھیہ پردیش میں گرم لہر کی پیش گوئی کی ہے۔ اور کرکٹ میں بھارت نے مردوں کی ایک روزہ کرکٹ کی درجہ بندی میں اپنا اول مقام برقرار رکھا ہے۔ اب خبریں تفصیل سے۔ وزیر اعظم نریندر مودی نے شہریوں سے زور دے کر کہا ہے کہ قومی وسائل پر بوجھ میں کمی کرنے کی غرض سے متحد ہو جائیں۔ انہوں نے مغربی ایشیا کے تنازع کو اس دہائی کے سب سے بڑے بحران میں سے ایک قرار دیا۔ وزیر اعظم وڈوڈرا میں سردار دھام ہاسٹل کے افتتاح کے بعد ایک اجتماع سے خطاب کر رہے تھے۔
5: پچھلے کچھ ورسوں میں دنیا لگاتار استھر پرستھتیوں سے گزر رہی ہے۔ پہلے کورونا کا سنکٹ، پھر ویشوک آرتھک چنوتیاں، اور اب پشچم ایشیا میں بڑھتا تناؤ، پشچم ایشیا میں یدھ سے بنی پرستھتیاں اس دشک کے بڑے سنکٹوں میں سے ایک ہے۔ ایسے سمے میں دیش کو جن بھاگیداری کی شکتی کی بہت بڑی آوشکتا ہے۔ آج ضرورت ہے کہ ہم سب مل کر اپنا دائتو نبھائیں، دیش کے سنسادھنوں پر پڑنے والے بوجھ کو کم کریں۔
4: جناب مودی نے کہا کہ حکومت اس بات کو یقینی بنانے کے لیے مسلسل کوششیں کر رہی ہے کہ اس صورتحال کا ملک کے عوام پر کم سے کم اثر پڑے۔ وزیر اعظم نے مغربی ایشیا کے بحران کے اثرات سے نمٹنے کے لیے اپنی 7 نکاتی اپیل کو ایک بار پھر دہرایا۔ اس میں ایندھن کی کھپت میں کمی، جہاں تک ممکن ہو گھر سے کام کرنے کو ترجیح دینا، 1 سال کے لیے غیر ملکی سفر سے اجتناب کرنا، اور سودیشی مصنوعات کو اختیار کرنا شامل ہے۔ انہوں نے شہریوں سے زور دے کر یہ بھی کہا کہ وہ کھانے کے تیل کی کھپت میں کمی کریں، قدرتی کاشتکاری کی جانب پیش رفت کریں، اور سونے کی غیر ضروری خرید سے گریز کریں۔
5: پیٹرول ڈیزل کا اپیوگ کم کریں، میٹرو کا اپیوگ کریں، الیکٹرک بس اور پبلک ٹرانسپورٹ کا ادھک استعمال کریں، کار پولنگ کو بڑھاوا دیں۔ یہ ضروری ہے کہ سرکاری اور پرائیویٹ دونوں ہی دفتروں میں ورچوئل میٹنگ اور ورک فرام ہوم کو پراتھمکتا دی جائے۔ میں کچھ سکولوں سے بھی آگرہ کروں گا کہ کچھ سمے کے لیے آن لائن کلاسز کی ویوستھا پر کام کریں۔ میں آپ سب سے آگرہ کروں گا کہ جب تک حالات سامانیہ نہ ہو ہم سونے کی خرید کو ٹالیں۔
4: سردار دھام ہاسٹل میں 1000 لڑکوں اور 1000 لڑکیوں کے لیے ہاسٹل کی سہولت ہے، ساتھ ہی مرکزی ڈائننگ ہال، لائبریری اور آڈیٹوریم جیسی سہولیات بھی شامل ہیں۔ جناب مودی نے سردار دھام عمارت میں مختلف سہولیات کا دورہ بھی کیا، جس میں ریسپشن کا ایریا اور ڈائننگ ایریا، نیز ای لائبریری شامل ہیں۔ وزیر اعظم نریندر مودی نے کہا ہے کہ گجرات کا سومناتھ مندر اولیت کا حامل ہے اور اس کی حیثیت ابدی ہے۔ یہ ملک کے تہذیبی حوصلے اور اٹوٹ بھکتی کا مظاہرہ کرتا ہے۔ جناب مودی نے سومنات امرت مہوتسو کے ایک حصے کے طور پر مندر میں مہا پوجا کی اور پھر کمبھ ابھیشیک کیا اور پرچم لہرایا۔ یہ تقریبات بھگوان شیو کے لیے وقف اس بحال کیے گئے مندر کے افتتاح کے بعد 75 سال مکمل ہونے کے موقع پر منعقد کی گئیں۔ مندر کے دورے کے بعد سوشل میڈیا پر جاری ایک پوسٹ میں وزیر اعظم نے کہا کہ نو تعمیر شدہ سومنات مندر کے دروازے 1951 میں اس وقت کے صدر جمہوریہ ڈاکٹر راجیندر پرساد کی موجودگی میں کھولے گئے تھے، جو دنیا کے لیے اس بات کا واضح اعلان ہے کہ حملہ آور तारीख की धूल में कहीं पीछे रह गए और भारत की रूह कायम और दायम रही। मंदिर में एक इज्तिमे से खिताब करते हुए वजीर आजम ने कहा कि सरदार वल्लभ भाई पटेल की जानिब से मंदिर की तामीर नौ भारत की अपनी सकाफत को फख्र के साथ महफूज करने के अज़्म को जाहिर करती है।
5: आजादी के समय सरदार साहब ने 500 से ज्यादा रियासतों को जोड़कर एक भारत का आधुनिक स्वरूप गढ़ा था, तो साथ ही सोमनाथ के पुनर्निर्माण से उन्होंने दुनिया को बताया था भारत केवल आजाद नहीं हुआ है, भारत अपने प्राचीन गौरव को पुनः हासिल करने के मार्ग पर भी अब आगे बढ़ चुका है।
4: हुकूमत ने आज मुत्तला किया है कि पेट्रोलियम मसनूआत की कोई कमी नहीं है और भारत के पास 60 दिन का खाम तेल, 60 दिन की कुदरती गैस और 45 दिन के लिए एलपीजी का ज़खीरा मौजूद है। ये बात नई दिल्ली में वज़ीर दिफा राजनाथ सिंह की सदारत में मग़रिबी एशिया के मुतालिक वज़रा के गैर रस्मी ग्रुप की 5वीं मीटिंग के दौरान बताई गई। मीटिंग के दौरान इस बात की भी इत्तला दी गई कि ज़रे मुबादला के ज़खायर 703 अरब अमरीकी डॉलर की खातिरख्वाह मकदार में मौजूद हैं। हुकूमत ने बताया कि सप्लाई का इंतज़ाम बहुत अच्छा रहा है और लोगों को ईंधन और दीगर मसनूआत की ख़रीदारी के लिए परेशान होने या ज़रूरत से ज़्यादा ख़रीदारी करने की कोई ज़रूरत नहीं है। मज़ीद तफसील हमारे नामा निगार से।
6: मीटिंग के दौरान वज़ीर दिफा राजनाथ सिंह ने अफसरान को हिदायत दी कि ज़मीनी सतह पर वज़ीर आज़म नरेंद्र मोदी की अपीलों पर अमल आवरी के लिए ठोस इकदाम करें। वज़ीर आज़म ने लोगों से जोर देकर कहा था कि वो मेट्रो और आवामी आमद रफ्त का इस्तेमाल करके और कार पुलिंग का तरीका इख्तियार करके पेट्रोल और डीजल की खपत में कमी करें। उन्होंने शहरियों से यह भी जोर देकर कहा था कि वो एक साल के लिए गैर ज़रूरी बैरून मुल्क सफ़र से इज्तनाब करके और मुल्क में ही सियाहत और तकरीबात मनाकर और गैर ज़रूरी सोने की खरीद से परहेज़ करके गैर मुल्की ज़र मुबादला के ज़खायर को महफूज रखने में तआवुन दें। वज़ीर आज़म ने किसानों से ज़ोर देकर कहा था कि वो कीमियावी खादों के इस्तेमाल में 50% तक कमी करें और कुदरती काश्तकारी के तरीक़ेकार को अपनाएं, ज़मीन के रखरखाव में मदद करें, दरामदात पर इन्हिसार में कमी करें और काश्तकारी के लिए डीज़ल पंप के बजाय शमसी तवानाई से चलने वाले आबपाशी के पंप को वसी पैमाने पर इख्तियार करने की हौसला अफजाई करें। हुकूमत ने कहा कि मुल्क को इसके लिए एक बड़ी लागत का खर्च उठाना पड़ रहा है क्योंकि बैनुल अक्वामी खाम तेल की कीमतें लगातार बहुत ऊंची सतह पर हैं और ईंधन की बचत इस बोझ में कमी कर सकती है। दिल्ली से भानु प्रताप सिंह की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं फुरकान खान।
4: इस मीटिंग में मरकजी वज़रा JP नड्डा, अश्वनी वैष्णो, हरदीप सिंह पुरी, किरण रिजिजू, के राम मोहन नायडू, सर्बानंद सोनोवाल और डॉक्टर जितेंद्र सिंह मौजूद थे। ये आकाशवाणी है। मरकज ने विकसित भारत गारंटी फॉर रोजगार एंड आयोजिका मिशन देही कानून 2025 VBG रामजी के निफाज को नोटिफाई कर दिया है। ये कानून इस साल 1 जुलाई से मुल्क भर में नाफिज हो जाएगा। देही तरक्यात की वजारत ने बताया कि ये कानून हर माली साल के दौरान 125 दिनों की रोज़गार उजरत की गारंटी देते हुए देही भारत को बाइख्तियार बनाएगा। हमारे नुमाइंदे ने बताया कि मुल्क भर में मौजूदा माली साल के लिए नए फ्रेमवर्क को फ़आल करने की खातिर 95,692 करोड़ रुपये मुख्तस किए गए हैं।
7: विकसित भारत जी राम जी कानून 20 साल पुराने महात्मा गांधी कौमी देही रोज़गार गारंटी कानून MG नरेगा 2005 की जगह लेगा। नए कानून का मकसद माली साल के दौरान स्टेचुरी रोज़गार गारंटी को 100 दिनों से बढ़ाकर 125 दिन करना है। इस इजाफी रोज़गार गारंटी के ज़रिए देही तरक्यात की रफ्तार में तेज़ी, आमदनी के तहफ़ की बेहतर ज़मानत और देही कुंबों को बाख्तियार बनाने पर तवज्जो मरकूज़ की जाएगी। ये कानून उजरत की अदायगियों को बरवक्त बनाने, शफाफ और जवाबदेह अदायगियों पर जोर देता है। साथ ही VBG रामजी कानून में मुकर्र वक्त में काम न मिलने की सूरत में बेरोज़गारी भत्ता फराहम करने की गुंजाइश भी है। विकसित भारत जी रामजी कानून जामे कानूनी फ्रेमवर्क है जो साल 2047 तक विकसित भारत की तामीर की कौमी विज़न को देही रोज़गार पैदा करने के साथ साथ हम आहंग करता है। नई दिल्ली से अमन यादव की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं महताब आलम।
4: आसाम में हेमंत बिस्वा सरमा के लगातार दूसरी मुद्दत के लिए आसाम के वजीर आला के तौर पर कल हलफ लेने की सारी तैयारी हो गई है। मीडिया से खिताब करते हुए कारगुजार वजीर आला और वजीर आला नामजद हेमंत बिस्वा सरमा ने मुत्तला किया कि हलफ बरदारी की तकरीब में वजीर आजम नरेंद्र मोदी, मरकजी वजीर दाखिला अमित शाह, वजीर दिफा